تو لینا، اب انسان کی قدر و قیمت اس کی خوبیاں ہیں، اور خوبیاں انسان میں کون سی ہوتی ہیں، کس طرح کی ہوتی ہیں، اور ان خوبیوں کو انسان زندگی کے جتنے بھی نارمل معاملات ہیں ان کو کیسے لے کے آ سکتے ہیں. اور بیسیکلی جو قیمت، جو پرائس کی ہم بات کر رہے ہیں، وہ پرائس انسان کی سواد سے ریلیٹ کرتی ہے یا پھر انسان کی روزمرہ کی زندگی کے یا عمل سے. کہتے ہیں نا کہ عمل سے زندگی بنتی ہے، جنت بھی جہنم بھی. یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ نار. اقبال نے یہ کہا تھا، اور یہ اس لیے کہا تھا کہ اگر ہم اپنے عمل کو ثابت نہ کر سکے اپنی سوچ میں. ہم سوچتے تو بہت اچھے ہیں ہر بندہ بیسیکلی. اگر آپ دیکھیں نا کہ پوری دنیا میں، اسپیشلی ہم ساؤتھ ایشین کمیونٹی لے لیں، ہمارے نوٹنگھم شائر کی کمیونٹی، ہر بندہ پازیٹیو سوچنے والا ہے. کوئی بندہ بھی نیگیٹو نہیں سوچے گا، اور کوئی بندہ بھی اس چیز کو آن نہیں کرے گا کہ میں نیگیٹیوٹی سوچتا ہوں یا رکھتا ہوں. ہر بندہ بولے گا یار ایم ویری پازیٹیو، میں ہمیشہ لوگوں کی خدمت کرتا ہوں، لوگوں کے کام آتا ہوں، میں نے فلاں بندے کا کام کیا لیکن میرے نام کام کوئی نہیں آتا. اور اس کے بعد یہ آپ نارمل سنیں گے، ہماری ساؤتھ ایشین کمیونٹی میں اسپیشلی تھوڑا سا زیادہ ہے، لیکن یہ ہے کہ قدرے بہتر ہے. ہاں میں بات کروں کہ یہاں پہ جو ہماری ساؤتھ ایشین کمیونٹی ہے، اسپیشلی جو اتنے اس پردیش کے دیش میں یا اس دیش کے پردیش میں جو لوگ ہمارے انڈیا، پاکستان، بنگلہ دیش، سری لنکا، کہیں سے بھی یہاں پہ مقیم ہے، اور ورک پرمٹ پہ، ریزیڈنٹ پہ، آئی ایل آر پہ، یا ان کا لائف ٹائم سٹے، وٹ ایور جو کچھ بھی ہے ان کے پاس، کیا انہوں نے اپنی جتنی بھی ماضی کی جو اہم یادیں ہیں، جو اہم کام ہیں، جو اہم اسباب ہیں، ان کو آج تک اپنے اندر جاری رکھا ہوا ہے؟ کیا ان کی قیمت اس بات سے لگائی جا سکتی ہے کہ یہ انسان ہمیشہ پازیٹیو سوچنے والا ہے، اور ماضی کی جتنی بھی پرانی یادیں ہیں اس نے پازیٹیو سوچتے سوچتے سوچتے آج وہ ایک بہت بڑا بزنس ٹائکون ہے، آج وہ کامیاب انسان ہے، یا جس کو ہم لوگ بیسیکلی کامیابی سمجھتے ہیں، آیا اس میں اس کی جو قیمت ہے وہ وہی ہے، وہ اس کی ویلیو وہ فال کر رہی ہے جس کا وہ حقدار ہے یا نہیں؟ اس چیز کا اندازہ ہم کیسے لگاتے ہیں سامنے؟ اس چیز کا اندازہ لگانے کے لیے سب سے امپورٹنٹ چیز ہمارے پاس ہمارے اخلاق ہوتے ہیں بیسیکلی، جہاں سے یہ پتہ چلتا ہے کہ آپ کی جو سوچ ہے وہ کتنی مثبت ہے. اور مثبت سوچ والے جو حامل حضرات ہوتے ہیں وہ بیسیکلی ایسی فیسلٹیز اور ایسی ایبلٹیز کے مالک ہوتے ہیں جن کے بارے میں کہا گیا ہے کہ ہر انسان کی قیمت ہوتی ہے، اور اچھے انسان کی قیمت اس کا اخلاق ہے، اس کی خوبیاں ہیں. بیسیکلی خوبیوں میں سب سے پہلی چیز اخلاق آتی ہے. اس لیے جب بھی ہم پرائس ڈسکس کریں گے، اب میں آپ کو ایک چیز بتاتا ہوں کہ جب ہم فیکٹری آن پرائس ڈسکس کرتے ہیں، یا فیکٹری آؤٹ لیٹ پرائس ڈسکس کرتے ہیں، یعنی یہ وہ پرائس ہے کہ جو مینوفیکچرنگ کے بعد آپ کو ملی، یا فیکٹری آؤٹ لیٹ پہ، ایڈیڈاس پہ، یا کسی جگہ پہ بھی آپ کو بہت ہی کم نرخ میں، بہت ہی کم پرائس میں بڑی اچھی چیز اور اوریجنل چیز مل جاتی ہے. فار ایگزامپل ہم نے ایک چھوٹی چیز پرچیز کی جس کی اوریجنل پرائس لیٹ سے 20 pounds. اب آپ نے اس کی پرائس مختص کی کس طرح؟ ایک آدمی نے، ایک بندے نے، ایک سیل مین نے، ایک کمپنی کے ریپریزنٹیٹیو نے آپ کو یہ بتایا کہ اس کی پرائس 20 pounds ہے، ٹیگ اس کے اوپر لگا ہوا ہے، ایکسپائری اس کی یہاں سے یہاں تک ہے، اور یہ اس قیمت کی ایک پراپر ہسٹری ہے. ہر پرائس کی ایک ہسٹری ہوتی ہے. اگر انسان کی آپ قیمت لگانا چاہتے ہیں تو سب سے پہلے اس کی خوبیوں میں اس کی ہسٹری دیکھیں گے آپ، کہ اگر اس کی ہسٹری اس کی خوبیوں کے ساتھ میچ کرتی ہے، یا اس کی پازیٹیوٹی کے ساتھ میچ کرتی ہے. اب ہسٹری کو پتہ لگانے کے لیے کیا کرتے ہیں ہم ساؤتھ ایشین کمیونٹی، اسپیشلی میں بتا دیتا ہوں کہ ہم جس انسان کو بھی اپنی زندگی میں جگہ دیتے ہیں کسی نہ کسی ریفرنس کے ساتھ دیتے ہیں. بہت ہی کم لوگ ہیں جو میرٹ پہ آتے ہیں اور اس کے بعد تعلق بنتا ہے، ریلیشن بنتا ہے، لیکن موسٹلی کیا ہوتا ہے کہ ہم جتنے بھی لوگوں کو اپنی زندگی میں آنے کا، اپنے سرکل کے اندر آنے کا مشورہ دیتے ہیں، اپنے سرکل کے اندر ان کو ان کرتے ہیں، وہ ایز اے بزنس پارٹنر کریں، وہ ایز اے امپلائی کریں، وہ ایز اے ہم سفر کریں، وہ ایز اے مینٹر کریں، ایز اے ٹیچر کریں، وٹ ایور جو چیز بھی ہم اپلائی کریں گے اس انسان کی قیمت کو نکھارنے کے لیے یا جانچنے کے لیے، وہ بیسیکلی اس ریفرنس کے سے اخذ کی جائے گی. فار ایگزامپل اب میں نے کسی بندے کو اپوائنٹ کیا اپنے پاس 97.1 FM میں، تو ڈیفینیٹلی میں سب سے پہلے ریفرنس سرچ کروں گا، یہ کس کے ریفرنس سے؟ ایکسپائی جی فلاں بندے کے ریفرنس سے آیا جی میرے پاس، ٹھیک ہے. اب اس انسان کی جو قیمت ہے وہ اس کا ریفرنس ہے. اب اگر تو ریفرنس از ویری اسٹرانگ اینڈ ریفرنس از ویری گڈ، پھر تو بہت اچھا، آپ نے اس کی قیمت اچھی لگا لی ہے. لیکن اگر خدا نخواستہ آپ اس ریفرنس کو جانتے ہیں اور وہ ریفرنس آپ کے حوالے سے، یعنی آپ کو اس نے کبھی کوئی بینیفٹ نہیں دیا، یا آپ کو اس نے ہمیشہ کچھ لاسز ایسے دیے ہیں جن کو آپ ابھی تک ریکور نہیں کر پا رہے، یا اس نے آپ کا کانفیڈینس یعنی اعتماد بھی توڑا ہے، تو پھر آپ کی
उस इंसान की, अगले इंसान की जिसके रेफरेंस से वो आपके पास आया ना, आप उसकी कीमत आपकी नज़र में बहुत ज़्यादा घट जाएगी, आपकी सोच में बहुत ज़्यादा ख़त्म हो जाएगी, आपके दिमाग में उसकी कीमत आने का सवाल नहीं पैदा होता, क्योंकि हाई प्राइस आप लगा नहीं सकेंगे, लो प्राइस को आपका माइंड एक्सेप्ट नहीं करेगा। और मीडियोकर होते हैं ना जो ब्रोकर होते हैं, बेसिकली जो प्राइस को रार पार या पार रार करते हैं, उनको बताते हैं कि भाई आप नए इस कीमत पे कोई चीज़ परचेज करनी है, तो वहाँ बेसिकली आपकी कोई प्राइस बनती नहीं है। तो इस तरह हम एक हो सकता है वेरी इंपॉर्टेंट एसेट, बहुत ही खूबसूरत रिश्ता, बहुत ही ज़बरदस्त मेंटोर, बहुत ही ज़बरदस्त लीड मैन, बहुत ही ज़बरदस्त ऐसी पर्सनैलिटी जो हमें बाद में फ़ायदा दे सकती थी, हम उस रेफरेंस को काउंट करके ज़ाया कर देते हैं, इसलिए क्योंकि हमने उसकी कीमत उस रेफरेंस की वजह से लगाई है, यानी जिस रेफरेंस को हम जानते हैं। ये बात होती है हवाला जात पे। इसीलिए सामीन, जब भी बड़ी बड़ी ऑर्गेनाइजेशंस में कोई हायरिंग होती है, कोई लोग डिप्लॉय होते हैं, एम्प्लॉय होते हैं, तो वहाँ पे मेरिट देखा जाता है। और एक सदी में एक, मैं आपको एक चीज़ बता, बड़ी ज़बरदस्त रिसर्च है, गालबन 1540 ईस्वी के बाद, यानी 1550 के बाद ये कॉन्सेप्ट दिया गया कि जो प्राइस है, जो कीमत है, जो रेफरेंस है, वो किसी के इख्तियार से बाहर नहीं होगा। मतलब फॉर एग्जांपल वो जो प्राइस है, वो प्राइस उसकी हमेशा से रहेगी एक दायरे के अंदर। और वो दायरा कौन सा होगा? वो दायरा हमेशा इंसान का ऐसा दायरा होगा जिस दायरे में इंसान खुद ब खुद बैठता है, और उस दायरे में इंसान अपने आप को थोड़ा सा मोटिवेट करता है। लेकिन कभी कभी जहाँ पे भी हम स्पेशली अगर नॉटिंघमशायर की बात करें 97.1 FM की, या फिर इस मीडिया हब की बात करें, कि यहाँ से जितने भी जो हैं फूल निकलते हैं, जिनके जितने भी आप ये कह लें कि एक ऐसे लोग निकलते हैं, ऐसे लोग निखारे जाते हैं जो किसी ना किसी कम्युनिटी वर्क का हिस्सा होते हैं, जैसा कि हम खुद कम्युनिटी वर्क करते हैं और बहुत ही ज़्यादा इवेंट्स होते हैं साउथ एशियन कम्युनिटीज़ के लिए, जिसकी वजह से हमें ये अंदाज़ा होता है, ये पता चलता है कि हमने जिन जिन का रेफरेंस लिया है, दे आर वेरी गुड, हमने उनकी जो प्राइस लगाई है वो बहुत अच्छी है। लेकिन कभी कभी अगर आपको ऐसा हो, तो फिर आपने उस बंदे को वैल्यूएट करना है। अब मैं बात कर रहा हूँ 1550 के बाद, जो बड़ी ऑर्गेनाइजेशंस उस वक्त थी जो बार्टर ट्रेड की हामिल थी, यानी चीज़ों के लेने और चीज़ों के देने के बाद वो उस चीज़ पे एक प्राइस मुख्तस करते थे, यानी अगर राइस आपने लिए तो आप राइस देंगे, या उसके अगेंस्ट आप वीट देंगे, या उसके अगेंस्ट आप कोई और चीज़ देंगे, वेजिटेबल्स देंगे, मीट देंगे, व्हाटएवर। इस तरह दुनिया की ट्रेड चलती थी, यानी जो प्राइस उस वक्त थी वो प्राइस बेसिकली एक बार्टर सिस्टम के थ्रू चलती थी, उसमें रेफरेंस नहीं देखा जाता था, वहाँ पर मेरिट काउंट होता था। इसीलिए सामीन, अब भी जितनी भी बड़ी ऑर्गेनाइजेशंस हैं या वर्ल्ड वाइड आप ये चीज़ें देखें, तो आपको इस चीज़ का अंदाज़ा रहेगा, आपको इस चीज़ का पता चलेगा कि जितनी भी कीमतें हैं, इंसान की हों या किसी चीज़ की या किसी अशिया की या किसी प्रोडक्ट की, वो सारी बेसिकली अब आजकल मेरिट पे बेस करती हैं। इसलिए जब हम किसी एम्प्लॉय को अपॉइंट करना चाहते हैं, तो उसकी CV देखी जाती है, उसका रेफरेंस काउंट होता है। इसलिए आपके कैरिकुलम विटाई के एंड पे ये लिखा जाता है कि रेफरेंस शैल बी जनरेटेड अपॉन रिक्वेस्ट। तो ये ना ज़बरदस्त सा फिनोमेना है, ज़बरदस्त सा फलसफा है, छोटा सा कीमत और प्राइस के हवाले से। अगर आप भी इस बारे में कोई अपने विचार, अपनी विशेष टिप्पणी, अपनी राय देना चाहते हैं, तो फिर मेरे से शेयर कीजिए 01157100971 पे मैसेज करके।

गपशप का सिलसिला चलता रहेगा, बहुत सारी होगी गपशप, साथ ही साथ आपकी भी कीमती राय को प्रोग्राम में शामिल किया जाएगा। So, well, listeners, अगर अभी तक आपने इस खूबसूरत दिन का आगाज कर लिया है तो वेल एंड गुड, लेकिन अगर अभी तक आपने इस दिन का आगाज नहीं किया तो घबराने की कोई बात नहीं, क्योंकि मैंने भी अभी तक इस प्रोग्राम का आगाज नहीं किया। So, मैं वेट कर रही थी कि हमारे लिसनर्स और हम एक साथ शुरू करते हैं इस नए दिन की शुरुआत। So, well, listeners, अगर ऐसा है कि इस नए दिन की शुरुआत पर आपके माइंड में बहुत सारी थॉट्स आ रही हैं, होता है ना अक्सर औकात के बहुत सारी चीज़ें होती हैं जो इंसान को डिस्टर्ब कर रही होती हैं, या फिर कभी कभार ऐसा भी होता है कि इंसान जोन आउट हो जाता है और इस सिचुएशन में फिर उसको समझ नहीं आ रही होती कि किस तरह से दिन का स्टार्ट लिया जाए, किस तरह से चीज़ों को किया जाए और किस तरह से अपने वक्त को यूटिलाइज किया जाए। So, well, listeners, अगर आपको भी कोई चीज़ कर रही है बॉदर तो आपने बिल्कुल भी टेंशन नहीं लेनी, क्योंकि हम यहां पर मौजूद हैं सिर्फ और सिर्फ आप ही के लिए। आप हमसे शेयर कर सकते हैं कि आज के दिन के हवाले से आपके क्या प्लान्स हैं, क्या गोल्स हैं, आज के दिन आप किस तरह से यूटिलाइज करेंगे, वो कौन से काम हैं जिनको करके आप बनाएंगे इस दिन को प्रोडक्टिव। वेल, इसके साथ साथ अगर आपको कोई सजेशन चाहिए हो, या कभी कभी होता है ना कि इंसान कोई नया काम स्टार्ट करता है, इंसान का दिल करता है कि उससे एक पीस ऑफ एडवाइस मिल जाए, उसे कुछ न्यू थॉट्स, कुछ न्यू आइडियाज मिल जाए। सो अगर इस तरह की कोई सिचुएशन है या फिर कोई चीज़ है जो आपको कंफ्यूज कर रही है तो घबराने की कोई बात नहीं, आप वो भी हमसे शेयर कर सकते हैं। वेल, हो सकता है कि हम आपको कोई अच्छी सी पीस ऑफ एडवाइस दे दें, साथ ही साथ आपकी वो कन्फ्यूजन हो जाए दूर। Oops, मैंने आपको ये तो बता दिया कि किस तरह से आप आज के दिन के हवाले से सारी बातचीत हमसे कर सकते हैं, लेकिन अभी तक तरीका तो मैंने आपसे शेयर किया ही नहीं। सो माय डियर लिसनर्स एंड माय लवली डिवास, आइए मैं आपको बताती हूँ कि किस तरह से आप अपनी कीमती राय हम तक पहुंचा सकते हैं और किस तरह से आप बन सकते हैं हमारे इस प्रोग्राम का हिस्सा। सो लिसनर्स, डीवा डायलॉग का हिस्सा बनने के लिए सबसे पहले मैं आपसे शेयर करती हूँ हमारा कॉन्टैक्ट नंबर। सो 01157100971 जी, ये है हमारा ऑफिशियल व्हाट्सएप नंबर। ना सिर्फ ये एक व्हाट्सएप नंबर है बल्कि है एक रابطे का जरिया। ये एक ऐसा रابطे का जरिया है जो आपको हमसे और हमें आपसे मिलाता है। सो इसके थ्रू आप तो वो तमाम तरह बातें हमसे शेयर कर सकते हैं जो आप चाहते हैं किसी से शेयर करना, किसी ऐसे इंसान से जो ना सिर्फ आपको सुने बल्कि आपको समझे और समझ कर आपको आपके मुताबिक दे अच्छी सी एडवाइस। वेल लिसनर्स, इसके साथ ही आप हमें ये भी बता सकते हैं कि आपको किस तरह के मौजूदात पसंद हैं, कौन से टॉपिक्स को हम प्रोग्राम में शामिल करें, वेल ये भी कि आपका पसंदीदा ट्रैक्स कौन सा है। सो भरपूर कोशिश की जाएगी कि प्रोग्राम में शामिल की जाएं वो तमाम तर ट्रैक्स जो कि हमारे लिसनर्स सुनना चाहते हैं। वेल, इसके अलावा अगर आपको चाहिए कोई भी अच्छी सी रेसिपी, आप चाहते हैं कि मैं कोई स्पेसिफिक फूड से स्टार्ट करूँ अपनी डिवास के लिए, तो उसके लिए भी आप इस नंबर के थ्रू हमसे रापता कर सकते हैं। अच्छा, अब आपने करना क्या है, सबसे पहले आपने उठा लेना है फोन, अपने नाम के साथ कोई भी प्यारा सा पैगाम या जो कुछ भी आप शेयर करना चाहते हैं बस लिखकर हमारे दिए गए इस नंबर पर भेज देना है। वेल, भरपूर कोशिश की जाएगी कि आपकी तमाम क्वेरीज को फुलफिल किया जाए और आप ही की रिकमेंडेशन को प्रोग्राम में शामिल किया जाए। सो वेल लिसनर्स, ये थे वो सभी फर्स्ट तरीका जिनके थ्रू आप हमारे इस प्रोग्राम का हिस्सा बन सकते हैं। वेल, अब मैं आपको बताती हूँ कि किस तरह से आप मुझे, ना सिर्फ मुझे बल्कि रेडियो फजा 97.1 FM के तमाम तर प्रोग्राम्स को ट्यून कर सकते हैं। सो जी, हमें ट्यून करने के लिए आपको जाना होगा हमारी ऑफिशियल वेबसाइट पे जो कि है radiofaza.co.uk। सो इस वेबसाइट के थ्रू आप ना सिर्फ हमें ट्यून कर सकते हैं बल्कि आप जान सकते हैं हर तरह की मालूमात, चाहे वो प्रोग्राम से रिलेटेड हो, चाहे वो रेडियो स्टेशन से रिलेटेड हो, या फिर हो वो इसके अलावा। सो वेल लिसनर्स, अगर आपको ऐसा लगता है कि आपकी आवाज़ है दमदार और आप अपनी आवाज़ का जादू जगा सकते हैं, सो उसके लिए भी आपको हर तरह की इन्फॉर्मेशन मिल जाएगी हमारी इस ऑफिशियल वेबसाइट पे। सो आप यहाँ से इन्फॉर्मेशन हासिल कर सकते हैं और ठीक मेरी तरह बन सकते हैं हमारी इस फैमिली का हिस्सा। साथ ही साथ आप सभी को बताती चलती हूँ कि अगर आप चाहते हैं कि आपको एक स्मूथ एक्सपीरियंस हासिल हो जहाँ बिना किसी इंटरप्शन के आप हमें ट्यून कर सके कहीं पर भी, कभी भी, कहीं भी, सो उसके लिए आपको इंस्टॉल करनी होगी हमारी ऑफिशियल एप्लीकेशन। सो आइए मैं आपको बताती हूँ कि किस तरह से आप इंस्टॉल कर सकते हैं हमारी एप्लीकेशन को।
سو ہماری اپلیکیشن انسٹال کرنے کے لیے آپ کو جانا ہوگا ایپل اسٹور یا پھر گوگل اسٹور, وہاں جا کے آپ نے سرچ کرنا ہے ریڈیو فضا 97.1 FM, اینڈ ود ان اے فیو سیکنڈز ایک پرپل کلر کا اسکرین آئیکن آپ سبھی کی اسکرین پہ ہو جائے گا ڈسپلے. جی ہاں بالکل ٹھیک سمجھے, یہی ہے ہماری آفیشیل اپلیکیشن. سو بنا ٹائم ویسٹ کیے جلدی سے کر لیجیے اس کو انسٹال اور بن جائیے ہماری اس فیملی کا حصہ. سو ویل لسنرز, یہ تھے وہ سبھی طریقے جن سے آپ ہم سے اور ہم آپ سے جڑ سکتے ہیں. سو ایک ایک کر کے میں نے کر دیا ہے آپ سے شیئر. ویل اب یہ آپ پہ ڈیپینڈ کرتا ہے کہ آپ کس طرح سے کون سا طریقہ اڈاپٹ کرتے ہیں اور ہمیں اپنی موجودگی کا احساس دلاتے ہیں. سو ویل لسنرز, آئیے سب سے پہلے آپ پروگرام کو تھوڑا سا آگے بڑھاتے ہیں, آپ سبھی کا حال چال پوچھ لیتے ہیں, کیسے ہیں آپ سب؟ امید کرتی ہوں آپ سبھی ٹھیک ٹھاک ہوں گے, خیریت سے ہوں گے اور اس خوبصورت سے دن کی ابتدا کر چکے ہوں گے. ویل کسی بھی خوبصورت سے دن کی ابتدا کے لیے ضروری ہے کہ آپ ایک اچھا ہیلدی میل کنزیوم کریں. سو اگر آپ ان تمام تر لوگوں میں ایگزٹ کرتے ہیں جو کہ ڈیلی بیسس پر بریک فاسٹ اسکپ کر دیتے ہیں, سو آپ سبھی کو بتاتے چلتی ہوں کہ اٹس اے ویری بیڈ ہیبٹ, کیونکہ آپ کو ایک نیا دن اسٹارٹ کرنا ہوتا ہے اور ہر نیا دن اپنے ساتھ لے کر آتا ہے بہت سارے چیلنجز کو. سو اٹس پریفر کہ آپ کبھی بھی بریک فاسٹ اسکپ مت کیا کریں. اگر ہاں کبھی کبھار انسان کا دل نہیں کرتا کچھ کھانے کا تو آپ لنچ اسکپ کر سکتے ہیں, اٹس ٹوٹلی اوکے, بٹ بریک فاسٹ کو اسکپ نہیں کرنا چاہیے, کیونکہ جب تک آپ کے پاس انف انرجی نہیں ہوگی ایک دن کو شروعات کے لیے تو تب تک تو آپ اس دن کو آگے نہیں بڑھا سکتے. سو ویل لسنرز, یہ میری زندگی کا اصول ہے کہ میں جب بھی کبھی گھر سے باہر نکلتی ہوں صبح, جیسا کہ مجھے یہاں آنا ہوتا ہے اسٹوڈیو, تو میں ہمیشہ بریک فاسٹ لازمی کرتی ہوں, کبھی بھی اسے اسکپ نہیں کرتی. سو ویل لسنرز, بتائیے گا آج کے دن کے حوالے سے آپ کے کیا پلانس ہیں, کوئی اسپیسیفک کام جو آپ کرنا چاہتے ہوں وہ بھی آپ بتا سکتے ہیں. ویل ہو سکتا ہے کہ آج کا یہ دن کسی بھی انسان کے لیے ہو بہت ہی خاص, بہت ہی اسپیشل ڈے. سو اگر آپ کے لیے بھی آج کا دن بہت ہی اسپیشل, یا پھر آپ میں سے کسی کا ہے جنم دن, سو ہیپی برتھ ڈے ٹو یو. سو یہی کہوں گی کہ ہر دن ہی ہر انسان کے لیے اسپیشل ہوتا ہے, سو کوشش یہی کیا کریں کہ آپ اپنے اسپیشل ڈیز کو, اوکیزنز کو بہت اچھے طریقے سے سیلیبریٹ کیا کریں, کیونکہ آج کل کی اس قدر مصروف زندگی میں انسان کے پاس کہاں وقت ہوتا ہے خود کو ٹائم دینے کا یا پھر اچھی پکنکس پلان کرنے کا. سو یہ ایک اچھا بہانہ ہوتا ہے کہ اس کے تھرو ہم تھوڑی سی پکنک بھی کر لیتے ہیں, فیملی کو ٹائم بھی دے لیتے ہیں اور ساتھ ہی ساتھ اپنی خوشی کو بھی دوبالا کر لیتے ہیں. سو میں یہی پریفر کرتی ہوں کہ جو لوگ سمجھتے ہیں نا کہ بینگ میچور از کہ آپ اپنی برتھ ڈے سیلیبریٹ نہ کریں, آپ اپنے اسپیشل ڈیز کو اگنور کر دیں, سو میں تو یہ بالکل بھی نہیں کہوں گی. میں تو یہی کہتی ہوں کہ آپ کو اپنے اسپیشل ڈیز کو سیلیبریٹ کرنا چاہیے. ویل لسنرز, آپ کی اور میری یہ باتوں کا سلسلہ تو اسی طرح سے چلتا رہے گا, کیونکہ ہم اور آپ رہنے والے ہیں اب سے لے کے ٹھیک دو گھنٹے تک ساتھ ساتھ, سو یہ گفتگو تو چلتی رہے گی. پروگرام کا باقاعدہ طور پر آغاز کرتے ہیں اس خوبصورت سے ٹریک کے ساتھ, سو آئیے مل کر سنتے ہیں ایک خوبصورت سا ٹریک, اور ٹریک کے اس پار پھر ہم اسٹارٹ کریں گے آج کی گفتگو. مزید بہت ساری باتیں کریں گے, کچھ گوسپس کریں گے اور ساتھ ہی ساتھ یہ بھی کوشش کریں گے کہ آپ کی معلومات میں اضافہ ہو.

लिसनर्स, अब हम जरा डिस्कस कर लेते हैं हमारा सबसे मेन पॉइंट. सो हमारा आज का सबसे मेन पॉइंट प्लस आज का मेन क्वेश्चन, कैन फॉरगिवनेस को एग्जिस्ट विद जस्टिस. सो इसका आंसर मैं अब आपसे शेयर करती हूँ. सो कुछ लोग फॉरगिवनेस को इस तरह से इंटरप्रेट करते हैं, जैसे माफ कर देने के बाद कंप्लेन करना, अकाउंटेबल डिमांड करना, या फिर डिस्टेंस मेंटेन कर लेना मॉरली रॉन्ग हो. लेकिन ये इंटरप्रिटेशन ज़रूरी नहीं कि करेक्ट हो. फॉरगिवनेस और अकाउंटेबिलिटी दोनों बहुत ही डिफरेंट क्वेश्चंस को एड्रेस करती हैं. सो फॉरगिवनेस का सवाल ये है कि मैं इस हर्ट का रिस्पॉन्स में अपने इमोशंस और फ्यूचर बिहेवियर को किस तरह से हैंडल करना चाहती हूँ. लेकिन अकाउंटेबिलिटी का सवाल ये है कि जो एक्शन हुआ उसकी रिस्पॉन्सिबिलिटी कौन लेगा और उसके कॉन्सिक्वेंसेस क्या होंगे. सो दोनों एक साथ एग्जिस्ट कर सकते हैं और दोनों एक साथ एग्जिस्ट करने के बावजूद एक दूसरे से काफ़ी हद तक डिफरेंट भी हैं. सो सपोज आप एक ऑर्गेनाइजेशन में काम करते हैं, आपका कॉलेज रिपीटेडली आपके आइडियाज़ को अपना नाम से प्रेजेंट करता है, या आप कहीं पर भी काम करते हैं, आप पर्सनली उसके इस बिहेवियर को देखते हैं, आपको बुरा लगता है, लेकिन इसका मतलब ये नहीं कि आप अपनी प्रोफेशनल कॉन्ट्रीब्यूशन का रिकॉर्ड मेंटेन ना करें, मैनेजर को फैक्ट कम्युनिकेट ना करें, या फ्यूचर मीटिंग्स में क्लियर डॉक्यूमेंटेशन ना रखें. आप प्रोफेशनल और रिस्पेक्टफुल रहकर भी आप उन्हें ये चीज़ रियलाइज़ करवा सकते हैं कि उनका एटीट्यूड आपके साथ काफ़ी हद तक अनफेयर है. सो यहाँ पर मैं आपसे एक छोटी सी एग्जांपल शेयर करती हूँ. सो कभी कभार ऐसा होता है कि फैमिली रिलेशनशिप्स में फॉरगिवनेस और बाउंड्रीज का बैलेंस बहुत ही ज़्यादा सेंसिटिव हो जाता है. कभी लोग कहते हैं वो फैमिली मेम्बर हैं इसीलिए सब कुछ टॉलरेट करना चाहिए, लेकिन रिलेशनशिप के एक इम्पोर्टेंस का मतलब ये नहीं कि आप हर बिहेवियर को एक्सेप्ट कर लें. रिस्पेक्टफुल कम्युनिकेशन, प्राइवेसी, पर्सनल स्पेस और इमोशनल सेफ्टी हेल्थी फैमिली रिलेशनशिप्स के लिए बहुत ही ज़रूरी एलिमेंट्स होते हैं. सो अगर किसी कॉन्वर्सेशन से रिपीटेडली कॉन्फ्लिक्ट होता है तो आप डिस्कशन के वक्त चेंज कर सकते हैं, अपनी लिमिट्स क्लियरली एक्सप्लेन कर सकते हैं, या किसी ट्रस्टेड पर्सन से भी हेल्प ले सकते हैं. सो ये होता है बेसिकली इसका मीनिंग. सो अब जरा हम इस्लामिक पॉइंट ऑफ व्यू से भी बात कर लेते हैं कि इस्लाम में फॉरगिवनेस एंड फॉरगेट इस एक्सपेक्ट को किस तरह से देखा जाता है और इसके बारे में क्या चीज़ें बयान की गई हैं. सो इस्लाम में फॉरगिवनेस और मर्सी को बहुत अहमियत दी गई है. कुरान में बहुत जगह पर हमें इसकी वजाहत मिलती है. कुरानिक गाइडनेस के मुताबिक सूरत अशूरा आयत नंबर 40 इसमें बयान किया गया है कि बुराई का बदला उसी के बराबर है, लेकिन जो माफ़ करे और सुलह की कोशिश करे उसका अजर अल्लाह के पास बेहद ज़्यादा है. इस आयत में दो इम्पोर्टेंट डायमेंशन नज़र आती हैं. सबसे पहले जस्टिस एंड द सेकेंडली इज़ फॉरगिवनेस, यानी गलत काम को गलत समझना और माफ़ी को एक चॉइस समझना एक दूसरे की नफ़ी नहीं करते. सो बेसिकली कुरान पाक में एक और जगह भी सूरत अली इमरान आयत नंबर 134 उन लोगों की सिफात बयान की गई हैं जो अपने गुस्से को कंट्रोल करते हैं और लोगों को माफ़ करते हैं. आयत में अल्लाह की तरफ से नेक अमल करने वालों के लिए मोहब्बत का जिक्र भी है. यहाँ गुस्से को कंट्रोल करना एक इम्पोर्टेंट प्रैक्टिस लेसन है. गुस्सा आना आसानी से एक्सपीरियंस का हिस्सा है, लेकिन गुस्से की वजह से किसी को इंसल्ट करना, अनफेयर डिसीजन लेना या सिचुएशन को अननेसेसरली देखना ये दोनों बहुत गलत है, क्योंकि इस्लामिक इखलाक हमें अपने एक्शंस और दूसरों के हकूक के बारे में बहुत ही ज़्यादा तनकीद करते हैं. सो वेल लिसनर्स, यहाँ पर एक सवाल ये आता है कि क्या माफ़ी फ़र्ज़ है हर सिचुएशन में. हर सिचुएशन के लिए एक ही सिंपलिस्टिक आंसर देना रिस्पॉन्सिबल नहीं होगा. स्पेसिफिक रिलीजन रूलिंग डिटेल्स और कॉन्टेक्स्ट पर डिपेंड कर सकता है. सो जनरल लेवल पर इस्लाम फॉरगिवनेस की फजीलत को हाईलाइट करता है, साथ ही जस्टिस और राइट को भी इम्पोर्टेंस देता है. अगर किसी के साथ सीरियस हार्म हुआ हो तो उसे सिर्फ रिलीजियस प्रेशर की वजह से चुप रहना या अनसेफ सिचुएशन में रहने
کو کہنا بالکل بھی مناسب نہیں. آپ اپنے حقوق کو پروٹیکٹ کریں, ہیلپ لینا اور اپریشیٹ کرنا, اکاؤنٹیبل بننا ان تمام تر چیزوں کی جو آپ سے کی ہیں, فرگیونیس کے کانسیپٹ سے آٹومیٹیکلی انکیپیبل ہوتا ہے. سو اگر آپ اپنے دل میں کسی کے لیے بھی اس طرح کے خیالات رکھتے ہیں تو آپ سمپلی اسے معاف کر دیں. لیکن کبھی کبھار ایسا ہوتا ہے کہ سم سچویشن سرکمسٹانسز ایسے ہوتے ہیں کہ ہم کسی کو معاف نہیں کر سکتے. سو اس صورت میں آپ کو ایک باؤنڈری کا تہیا کرنا بے حد ضروری ہے کہ اچھا اس باؤنڈری کے اندر اگر کوئی آپ کی لمٹس کو کراس کرتا ہے دین آپ اسے بے شک معاف نہ کریں. لیکن ہمیشہ نگیٹو سوچنا یا پھر چھوٹی موٹی باتوں میں بہت زیادہ غصہ ہو جانا یا پھر کسی کے ساتھ برا ٹریٹ کرنا, یہ تمام تر چیزیں بہت غلط سمجھی جاتی ہیں. سو ویل لسنرز, یہ تھا ہمارا آج کا ٹاپک, فرگیو اینڈ فورگیٹ, دا سائیکولوجیکل آرٹ آف لیٹنگ گو. سو آئی ہوپ آپ کو ہمارا آج کا ٹاپک اچھا لگا ہوگا. سو آج کا ہمارا ٹاپک سمپلی ایکسپلین کرتا ہے کہ آپ سچویشن کے اکارڈنگ چل سکتے ہیں, جس طرح کے حالات ہوں آپ ان حالات کے مطابق ڈسیزنس کر سکتے ہیں. سو کبھی کبھی ایسا ہوتا ہے کہ آپ کسی بہت ہی چھوٹی سی بے بنیاد سی بات کو ایشو بنا کر کسی دوسرے انسان سے ناراض ہو جاتے ہیں یا پھر غصہ کر جاتے ہیں. سو اس طرح کی سچویشنس میں آپ کو فوری طور پر معاف کر دینا چاہیے اور دوبارہ سے اپنے ریلیشن شپ کو بلڈ کر لینا چاہیے. لیکن سم ہاؤ اگر کبھی ایسا ہوتا ہے کہ سم ون از ہرٹنگ یور باؤنڈریز, تو اس صورت میں آپ اسے معاف کر سکتے ہیں وقت کے ساتھ ساتھ, لیکن میک شیور کریں کہ آپ دوبارہ اس پر ٹرسٹ نہ کریں اور دوبارہ اسے یہ موقع نہ دیں کہ وہ آپ کی باؤنڈریز کو ڈسٹرب کریں. سو ویل لسنرز, اس ٹاپک کے حوالے سے اگر آپ کا ہو کوئی بھی کسی بھی قسم کا سوال, سو ڈو لیٹ می نو. ساتھ ہی ساتھ آپ کا کیا اوپینین ہے اس بارے میں کہ آپ کے لیے معاف کرنا آسان ہوتا ہے یا نہیں, اور کیا آپ کو ایسا لگتا ہے کہ اگر کوئی کنٹینیوسلی آپ کو ہرٹ کر رہا ہے تو آپ کو کیا اسٹریٹجیز اڈاپٹ کرنی چاہیے. ویل آپ اپنا اوپینین, اپنا پرسیپشن ہمارے ساتھ یہاں شیئر کر سکتے ہیں. سو اس کے لیے 01157100971 اس نمبر کے تھرو آپ مجھے بتا سکتے ہیں. مجھے بہت اچھا لگتا ہے جب آپ اپنا فیڈ بیک ہم تک پہنچاتے ہیں, کیونکہ آپ کا فیڈ بیک ہمیں موٹیویٹ کرتا ہے ہر دن ایک نئے ٹاپک کے اوپر ڈسکشن کرنے پہ. سو ویل لسنرز, اگر آپ مجھ سے میرا اوپینین جاننا چاہتے ہیں تو میرا ماننا یہی ہے کہ آپ کو معاف کر دینا چاہیے ہر انسان کو, چاہے وہ کوئی بھی ہو, کیسی بھی سچویشن ہو, لیکن میک شیور یہی کرنا چاہیے کہ دوبارہ آپ اسے اپنا ایکسس کبھی بھی مت دیں, کیونکہ جو انسان ایک مرتبہ آپ کو ہرٹ کر سکتا ہے وہ دوبارہ بھی کر سکتا ہے. اور اٹس ویری امپورٹنٹ کہ آپ اپنی باؤنڈریز مینٹین کریں, کیونکہ جب آپ اپنی باؤنڈریز مینٹین نہیں کرتے تب ہی دوسرے لوگوں کو موقع ملتا ہے کہ وہ آپ کو بار بار ڈی ویلیو کرے. سو آپ خود کو خود ہی پروٹیکٹ کریں, اپنی باؤنڈریز بنائیں اور کبھی بھی کسی کو یہ چانس نہ دیں کہ وہ آپ کو مس ٹریٹ کرے یا پھر آپ کو انسلٹ کرے. سو ویل لسنرز, اسی کے ساتھ ہی پروگرام میں شامل کرتے ہیں ایک بہت ہی خوبصورت سی فرمائش, ایک ایسا ٹریک جو کہ ابھی ابھی ہمارے ایک لسنر نے ہمیں ریکمینڈ کیا ہے. سو سنتے ہیں یہ ٹریک. ٹریک کے اس پار ہوتی ہے آپ سے ملاقات اور پھر آپ سے شیئر کروں گی آج کی چٹپٹی ریسیپی. سو اسٹے ٹیون ٹو دا فزن 97.1 FM.